नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस्, यो नकुमारी शर्माबाट। केन्द्र सरकारले अरुणाचल प्रदेश र नागाल्यान्डमा भारी वर्षाको कारण जोरहाट, चराइदेव, शिवसागर र गोलाघाट विनाशकारी बाढीबाट प्रभावित भएका बताएको छन्। कङ्ग्रेस सांसद रकिबुल हुसेनलाई लेखेको पत्रमा जलस्रोत मन्त्री सिआर पाटिलले भन्नुभयो कि उपरी असमको बाढी समस्यालाई मध्यनजर राख्दै धुबडी सांसदले अगस्त 4 लोकसभामा दक्षिणी आसाममा हालै आएको बाढी र विपत्तिलाई राष्ट्रिय समस्या घोषणा गर्ने मागको बारेमा उठाएको मतदान जाँच गरिरहेको छ। हालैको बाढी मानव समस्या हो भने विपक्षी तर्फलाई खण्डन गर्दै श्री पाटिलले भन्नुभयो कि राज्य सरकारले जुलाईमा उपरी असम लगायत अरुणाचल प्रदेश र नागाल्यान्डको बाढीले गर्दा असम गम्भीर बाढीको चपेटामा परेको हो। बोरझार क्षेत्रीय मौसम विभागले केन्द्रीय र यस अवधिमा कुनै पनि बादल फुटेको थिएन भनी जानकारी दिएको कुरालाई केन्द्र सरकारले प्रकाश गरेको छ। साथै प्रकाश गरे अनुसार विगत 5 पहिरो र बाढी समस्या समाधान गर्नुका लागि असम सरकारले 342,63,000 रुपियाँको केन्द्रीय सघाउ खर्च गरेको पनि बताउनुभयो। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो गुवाहाटीको पहिलो पटक महान क्रिकेट सुनिल गावस्करको उपस्थितिमा गुवाहाटी अन्तर्राष्ट्रिय मराथनको लोक उन्मोचन गर्नुभएको छ। विश्वको पर्यटन र क्रीडाको मानचित्रमा गुवाहाटी पुनः प्रतिष्ठा गर्ने लक्ष्यले आउँदो 7 फरवरीमा हुनुपर्ने यो अन्तर्राष्ट्रिय मराथनमा देश विदेशका 12,000 बढी भागीदारहरू हुनेछन्। गुवाहाटीमा अन्तर्राष्ट्रिय मराथन आयोजन गरिएको राज्यको लागि एउटा गौरव हो। मराथन जडिए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रीडा क्षेत्रमा असम तथा गुवाहाटी उल्लेखनीय हुने कुरालाई मुख्यमन्त्रीले बताउनुभयो। उहाँले आफ्नो टिप्पणीमा बताउनुभयो कि भविष्यमा वर्ष नै हुने प्रतियोगिताले जनतालाई स्वास्थ्य जीवनशैलीमा आकर्षित पार्नेछ। नगाउँ लोकसभा उपनिर्वाचनका लागि इभीएम र भीभीपेटकको पहिलो पर्यायको रेन्डमाइजेसन आज समष्टिको अन्तर्गत दुईटै जिल्लाको जिल्ला निर्वाचन विषयको कार्यालयमा अनुष्ठित हुनेछ। समष्टिको उपनिर्वाचन सन्दर्भमा राज्यका मुख्य निर्वाचन विषय अनुराग गोयलको सभापतित्वमा स्वीकृतिप्राप्त राजनीति टोलीहरूको प्रतिनिधिसँग हिजो एउटा बैठक अनुष्ठित भएको थियो। बैठकमा निर्वाचन सुविधा अधिसूचना, आदर्श आचरण विधि र निर्वाचन प्रचार सन्दर्भमा निर्देशनहरू राजनैतिक दलहरूलाई जान्न दिएको छ। उक्त बैठक मा निर्वाचन व्यय पर्यवेक्षणको विभिन्न दिशा छलफल गरिएको थियो। मतगणनाको दिन पश्चिम परिचय निश्चित गर्नुलाई युपिआइसीको उपरान निर्धारित 12 योजनाको कुनै पनि एउटा पपत्र मतदानले प्रदर्शन गर्न सक्नेछन् भनी राजनीति टोलीको प्रतिनिधिहरूलाई जानकारी दिएको छ। त्यसै गरी मनोनयनको क्षेत्रमा प्रार्थीहरूको स्पष्ट फोटो दाखिला गर्नुलाई पनि परामर्श गरिएको छ। भाजपा असम प्रदेशको राज्य कार्यवाहिनी बैठक आज गुवाहाटीको श्रीमन्त शङ्करदेव कला क्षेत्रमा आयोजन गरिएको छ। गुवाहाटी वशिष्ठमा स्थित वाजपेयी भवन दलका मुखपात्र किशोर उपाध्यायले हिजो एउटा सम्वादभेलामा उक्त कुरालाई प्रकाश गर्नुभएको थियो। उहाँले पार्टीको सङ्गठनात्मक व्यवस्थालाई अझ सुदृढ पार्न र विभिन्न तहका पदाधिकारी र कार्यहरूको बीच समन्वय निर्माण गर्ने उद्देश्यले बैठक आयोजन गरिएको बताउनुभयो। प्रवक्ताले प्रधानमन्त्री नरेन्द्र मोदीको सांसदीय राजनीतिको 25 वार्षिक उत्सव मनाउन सेप्टेम्बर 17 अक्टोबर 17 सेवा संलग्न अभियान सञ्चालन गरिने कुरालाई पनि बताउनुभयो। राज्यको जिल्ला आयुक्तहरूको 2 सम्मेलन आउँदो आइतबार र सोमबार जोरहाटमा अनुष्ठित हुनेछ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा जिल्लाका आयुक्तहरूको सम्मेलनमा मुख्य अतिथि रहनुहुनेछ।

सम्मेलनको पहिलो दिन मुख्यमन्त्रीले जोरहाटको सिनामरा चिया बगैँचामा जिल्लाको नवनिर्मित आयुक्तको कार्यालय अनुष्ठानिक उद्घाटन गर्नुहुनेछ। सो दिनमै सिनामराको सभाकक्षमा आयुक्तहरूको दुई दिवसीय सम्मेलन आरम्भ गर्दै मुख्यमन्त्रीको उपस्थितिमा प्रत्येक जिल्लाको विभिन्न विभागको उन्नयनमूलक कामका छलफल हुनेछ र मुख्यमन्त्रीले लोक निर्माण विभागले सिनामराको रेल एसिङमाथि निर्माण गरेको 540 मिटर लामो रेल ओभरब्रिज पनि उद्घाटन गर्नुहुनेछ। सुन्दै हुनुहुन्थ्यो समाचार, आजलाई पूरा भयो।

0: सबै श्रोताबिन्दलाई हाम्रो नेपाली कार्यक्रममा म दीपामणि शर्मा साथै योना कुमारी शर्मा हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछु आजको हाम्रो कार्यक्रमहरू। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम एपको 411.5 मिटर, 729 किलो हर्ट साथै 101.6 मेगावाट्समा। सम्पूर्ण श्रोताबिन्दलाई फेरि एकपल्ट हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ र कार्यक्रम अघि बढाउँदैछौँ श्रोताबिन वार्ताको कार्यक्रमले। र वार्ताको कार्यक्रममा आउनुहोस् त, यो पहिलो कार्यक्रम सुनौँ। गोर्खा समुदायको चाडपर्वहरू, यो शीर्षकमा यो वार्ता। वार्ताकार हुनुहुन्छ लोकनाथ श्रेष्ठ।
1: गोर्खाहरूको चाडपर्वहरू। पूर्वोत्तर भारतको एउटा महान राज्य असम जसरी यहाँको लहलाउँदो प्राकृतिक सौन्दर्यले परिपूर्ण छ, ठिक त्यसरी नै यहाँका विभिन्न भाषा, साहित्य, कला, संस्कृति आदि क्षेत्रमा पनि धेरै धनी रहिआएको छ। यहाँ बसोबास गर्ने सबै भाषिक जनगोष्ठीले यहाँको स्थानीय भाषा, साहित्य र कला संस्कृतिलाई हृदयदेखि नै अँगाली आएको छन् भने, ठिक उसै गरी आफ्नो भाषा, साहित्य, कला संस्कृति पनि बचाइआएका छन्। तिनै विभिन्न भाषिक सम्प्रदाय बीच एउटा सम्प्रदाय हो हाम्रो गोर्खा सम्प्रदाय। युगोदेखि असम भूमिमा बसोबास गर्ने गोर्खा सम्प्रदायले असमको स्थानीय कला संस्कृति र भाषा साहित्यहरूलाई अँगाली आएका छन् भने, उही आफ्नो कला संस्कृति र भाषा साहित्यलाई पनि बचाइराखेका छन्। यहाँ आज हाम्रा आसाममा बसोबास गर्ने गोर्खा सम्प्रदायले मनाउने चाडपर्वहरूबारे छोटकरीमा बताइने प्रयास गरिएको छ। अङ्ग्रेजी जनवरी महिनादेखि सुरु गर्नु हो भने गोर्खा समाजमा पहिलो देखा पर्ने महान धार्मिक पर्व हो श्री श्री स्वस्थानी व्रत। भगवान् शिव र माता पार्वतीको आस्थासँग जोडिएको यो व्रत पुष महिनाको शुक्ल पक्ष पूर्णिमा तिथिदेखि माघ महिनाको शुक्ल पक्ष पूर्णिमा तिथिसम्म जम्मा एक महिना पालन गरिन्छ। समाजका विशेष गरी महिलाहरूद्वारा पालन गरिने यो महान व्रत धेरै भक्तिभाव र निष्ठाको साथ दिनमा एक छाक अन्न खाई पालन गरिन्छ। माघ महिनामै मनाइने अर्को एउटा चाड हो माघे सङ्क्रान्ति। विभिन्न धार्मिक आस्थासँग जोडिएको यस पर्वको दिन घरका सबै परिवार एकसाथ बसेर अघिल्लो राति नै पकवान बनाएर राखिएका विभिन्न थरीका खाद्य वस्तु जस्तै तिलको लड्डु, नारिकलको लड्डु, आलु, पिठा, सुटुनी, तरुल आदि खाने चलन छ भने, उही मकर नुहाउने चलन पनि छ। मकर सङ्क्रान्तिपछि माघ महिनाको शुक्ल पक्ष पञ्चमी तिथिको दिन बसन्त पञ्चमी नामक धार्मिक पर्व पालन गरिन्छ।

भने सोही दिन सरस्वती जयन्ती पनि मनाइन्छ। बसन्त पञ्चमी पछि फागुन महिनाको कृष्ण पक्ष चतुर्दशी तिथिका दिन गोर्खा समाजमा पालन गरिन्छ महान धार्मिक पर्व शिवरात्री। भगवान शिवको आस्थासँग जोडिएको यस धार्मिक पर्वको दिन शिव मन्दिरमा भक्तहरूको भक्ति भावनाले शिवको पूजापाठ गर्नु लगायत प्रसादको रूपमा भाङ घट्टा आदि सेवन गर्ने पनि चलन छ। फागुन महिनाको पूर्णिमा तिथिको दिन मनाइने गरिन्छ रङ्गको उत्सव फकुवा। यो उत्सव देशको राष्ट्रिय उत्सव हुनाले गोर्खाहरू पनि एक अर्कालाई अबिर लगाई रङ्गामा सम्पूर्ण रूपले आनन्द मनाउने गर्छन्। फागुनको फकुवापछि चैत शुक्ल नवमीको दिन पालन गरिन्छ धार्मिक उत्सव रामनवमी। मर्यादा पुरुषोत्तम भगवान रामको आस्थासँग यो उत्सव मनाइने राम भक्तहरूको धेरै समागम हुन्छ। यता चैत महिनाकै शुक्ल पक्ष प्रतिपदादेखि नवमी तिथिसम्म गोर्खा समाजमा चैते दसैँ उत्सव पनि मनाइने चलन छ। तर हिजो आज यो चलन छ। असमको गुवाहाटीको